0: Master Jewelers, 93 Hawson Grange Road, Bradford 7, 01274-414-760.
1: ब्रैडफोर्ड में फर्नीचर का सबसे खूबसूरत शोरूम लव फर्नीचर।
2: फर्नीचर तो आप घर घर देखते हैं मगर जो देखते ही पसंद आ जाए वो है लव फर्नीचर, जहां पर ऑर्थोपेडिक डबल बेड सिर्फ 100 पाउंड से, जर्मन वार्डरोब, डाइनिंग टेबल, कॉफी टेबल, रग्स, कारपेट, मैट्रेसेस की वसी वैरायटी।
3: ओपन 7 डेज 10 टिल 6, फ्री डिलीवरी ऑल ओवर वेस्ट यॉर्कशायर। लव फर्नीचर, कार्लाइल रोड, ब्रैडफोर्ड, अपोजिट बार्कलेज बैंक, पौंड ब्रैडफोर्ड, 9627229627222।
2: लव फर्नीचर, फर्नीचर यू लव।
4: आपके दिलों में रस खोलने वाली सदाएं दिल नवाज,
5: सदाबहार मौसीकी के भूले बिसरे साज,
4: कम्युनिटी की पूरा सर आवाज,
5: हर वक्त आपके संग आपका दम साज।
6: ब्रैडफोर्ड एशियन रेडियो, मीडियम वेव 1413 AM, ब्रैडफोर्ड एशियन रेडियो।
7: You're listening to Bradford Asian Radio, 1413 AM and online.
8: Listen on your PC or laptop. The best Asian music online.
4: आपके दिलों में रस खोलने वाली सदाएं दिल नवाज,
5: सदाबहार मौसीकी के भूले बिसरे साज,
4: कम्युनिटी की पूरा सर आवाज,
5: हर वक्त आपके संग आपका दम साज।
6: ब्रैडफोर्ड एशियन रेडियो, मीडियम वेव 1413 AM, ब्रैडफोर्ड एशियन रेडियो।
9: जी बिल्कुल मोज़ज़ो मोहतरम सामईन इकराम, ये ब्रैडफोर्ड एशियन रेडियो 1413 AM की खूबसूरत नशरियात जो हमने बिलखसूस यकम मुहर्रमुल हराम के हवाले से तरतीब दी है, अल्लाह रब्बुल इज़्ज़त से दिल की गहराइयों से हम सब दुआगो हैं कि अल्लाह पाक हमें इस माह मुकद्दस की तकदीस और एहतराम के तकाज़ों को पूरा करने की तौफीक अता फरमाए। अल्लाह ताला दिलो जान से हम जो नजराना अकीदत इन पाकीज़ा हस्तियों को अपने नबी हज़रत मोहम्मद सल्लल्लाहु अलैहि वालैहि वसल्लम, ख़त्मी मर्तबत हज़रत मोहम्मद सल्लल्लाहु अलैहि वालैहि वसल्लम और आले पाक रसूल सल्लल्लाहु अलैहि वालैहि वसल्लम के लिए दिल की गहराइयों से इस वक्त इंशाअल्लाह ताला जो हम हदियात, मैं कहूँगी कि ऐसे खूबसूरत अनमोल हीरे मोती इंशाअल्लाह ताला दुरूद सलाम और हर कलाम की निस्बत से परोएं, जिस रब्बे कायनात ने मुझे तौफीक दी मुझ नातवां को कि मैं यहाँ बैठी उन आला अरफा हस्तियों का जिक्र कर रही हूँ कि मैं अपने आप को बहुत कम दर्जे की एक अदना उम्मती जो अल्लाह करीम के फजलो करम से कि उसने मुझे ये ताकत अता फरमाई कि मैं हमदोसना बयान करूँ अपने रब्बे करीम की और हज़रत मोहम्मद मुस्तफ़ा सल्लल्लाहु अलैहि वालैहि वसल्लम और उनके पाक घराने की, ये मेरी बहुत खुशकिस्मती है। और मौज़ सामईन इकराम, आप सब की खुशकिस्मती के अल्लाह की दी हुई तौफीक से इतनी बाबरकत और पाकीज़ा महफिल में आप शमूलियत इख्तियार किए हुए हैं। यकीन करें कि ये रब्बे करीम के अनमोल जो ख़जाने होते और रब्बे करीम के वो क्या कहते हैं कि बेबहा ना ख़त्म होने ख़जानों में से एक ख़जाना जो अल्लाह ताला ने हमें इस वक्त अता कर दिया, अल्हम्दुलिल्लाह रब्बिल आलमीन। मज़ीद प्रोग्राम में आगे बढ़ने से पहले आप हमारी वेबसाइट भी सुने, www.bradfordasianradio.co.uk, और हमारा स्टूडियो टेलीफोन नंबर 01274306677 है। जी बहुत मैं मशकूर हूँ हमारे पहले कॉलर जो मैनचेस्टर से रुखसार अहमद साहब ने शिरकत फरमाई प्रोग्राम में, और आपकी फीडबैक का बहुत शुक्रिया। और जो अल्लाह ताला ने आपके अंदर भी जज्बात रखे हैं हुब्बे रसूल सल्लल्लाहु अलैहि वालैहि वसल्लम और आले बैते रसूल सल्लल्लाहु अलैहि वालैहि वसल्लम, बहुत अनमोल और कीमती है, बहुत शुक्रिया। और हमारी रेडियो की टीम के दिए हुए तरतीब दिए हुए प्रोग्राम्स को सराहने का बहुत शुक्रिया। और यकीन करें कि वाकई इनके अल्फाज मुझे ये बहुत अच्छे लगे कि जो इन्होंने कहा कि देखें, मैंने कहा अल्लाह ताला कबूल व मंजूर अता फरमाए, तो बहुत अच्छा इन्होंने जवाब दिया कि वाकई अल्लाह ताला को ये कबूल व मंजूर होती हैं इतनी खूबसूरत महाफिल के जो हमें बयान करने के लिए और आप سب جو ہے میں بھی سنتی ہوں الحمدللہ, ہم سب سننے والے ہیں, آپ بھی کہیں بیان کرتے ہوں گے ماشاءاللہ, تو ہم سب جو بیان کرنے اور سننے کے سلسلے میں ہیں, تو بے شک رب کریم کے یہ قبول شدہ کیا کہتے ہیں پروگرامز اور لمحات الحمدللہ رب العالمین. حضرت سامعین اکرام, مزید آگے گفتگو چلانے سے پہلے پھر رب کریم کے بے بہا خزانوں کا شکریہ ادا کرتے ہوئے اپنے رب کریم کی یہ حمد باری تعالیٰ سماعت فرماتے ہیں کہ دلوں کو سکون ملے, اطمینان ملے کہ جتنا بھی ہم دل لگا رہے ہیں کلام پڑھنے پڑھانے میں, تو دل ہے کہ وہیں پہ اٹکا ہوا ہے, لگا ہوا ہے. ماہ مکرم کا یہ کہ قدرتی ہمارا رب کریم کا دیا ہوا ایک بہت خوبصورت یہ ہمارے اندر فیلنگز اللہ پاک نے ڈالی ہیں, محبت کے وہ جذبات الحمدللہ رب العالمین کے اللہ کریم اور نبی کریم حضرت محمد صلی اللہ علیہ وسلم کے محبت کے خزانے اور آل بیت رسول صلی اللہ علیہ وسلم کے خزانے دلوں کو جتنا بھی سکون دینے کی کوشش کر رہے ہیں ملتا ہے الحمدللہ سکون. لیکن ایسا ساتھ ہے کہ یقین کریں میں خود بھی گھر میں سوچ رہی تھی کہ میں کس طرح سے یہ جو ہے بیان کروں گی کہ محرم الحرام کا مہینہ آتے ہی دلوں میں ایک وارفتگی جو ہوتی ہے آل بیت رسول صلی اللہ علیہ وسلم سے محبت ہوتی ہے وہ امڑ کے آ جاتی ہے, اور پھر میں تھوڑا سا ٹاپک کو ایک تھوڑا سا ادھر کو کرتے ہوئے ایک سائڈ پہ, تو پھر میں کہتی ہوں دیکھیں پلیز آپ لوگوں کو کوئی ضرورت نہیں ہے کوئی ٹیشو باکسز میرے لیے نہیں لے کے آنا, یہ بلکہ میں ضرور کوشش کروں گی کہ بیچ میں آپ کو بیک گراؤنڈ پہ یا پھر یہ حمد باری تعالیٰ اور جو میرا اور میرے رب کا رابطہ ہے واسطہ ہے, تو میں کچھ نذرانے جو ہیں عقیدت کے تنہائی میں اپنے رب کے آگے پیش کروں. ویسے یقین کریں آپ کو نہیں ضرورت کوئی بھی ٹیشو باکسز لانے کی, بڑا کریم ہے رحمان ہے, وہ تھام لیتا ہے, وہ چپ بھی کروانا اسے آتا ہے وہ بڑے کرم سے چپ کروا دیتا ہے, بہت کریم ہے الحمدللہ رب العالمین کے جس مالک نے مجھے توفیق دی یہ محفل یہاں پہ, اور آپ کو اور مجھے بھی خود الحمدللہ اتنے خوبصورت کلامات بھی اب سننے کی سعادت بخشی, یہ میرے رب کریم کے احسانات ہیں الحمدللہ رب العالمین. آئیے خوبصورت سی حمد باری تعالیٰ سننے کا شرف حاصل کرتے ہیں.

से बना दे, आमीन। मुझे बहुत खूबसूरत एक वाकया याद आ गया कि हज़रत नूह अलैहिस्सलाम के पास एक बुढ़िया, शायद आप लोगों को पहले भी मैंने सुनाया हो वाक्य में, वाक्य सुनाने से पहले, कि यही बात कि मैं अगर जहाँ पे जो है ये प्रोग्राम अल्लाह की खुशनुदी, अल्लाह पाक की खुशनुदी के लिए कर रही हूँ, और आप सब भी जो समात फरमा रहे हैं प्रोग्राम और मुझे गाहे बगाहे कॉल्स कर रहे हैं और कॉल्स का सिलसिला बढ़ रहा है, तो यकीन करें कि ये अल्लाह पाक की खुशनुदी के लिए है। आप भी और मेरे समेत हम अगर अपनी इंटेंशंस को ट्रू करके अल्लाह के हुजूर अपने आप को पेश करते हुए और बहुत ही न्याजमंदाना आजजी के साथ इस माह मुकद्दस में दुआओं का सिलसिला अपने दिलो दिमाग में लेके बैठे हैं, तो अल्लाह करीम से ढेरों ढेर दुआएं हैं कि अल्लाह करीम हमारी ये दुआएं कबूल और मंजूर अता फरमा ले, आमीन सुम्मा आमीन। यकीनन बिल यकीन आप भी अल्हम्दुलिल्लाह इसी नज़रिए जाविये से बैठे होंगे, तो अपने दिलों को, अपने दिमागों को और अपने झोलियों को देखें, वो तसव्वुराती भी दुनिया एक होती है ना, तो ख्यालाती तसव्वुराती दुनिया में झोलियों को, दामन को खुला करके फैला के बैठ जाए। मैं खुद बैठी हूँ इसी उम्मीद पे कि मेरा अल्लाह हमसे राज़ी हो जाए इंशाअल्लाह ताला। आका नबी करीम हज़रत मोहम्मद मुस्तफ़ा सल्लल्लाहु अलैहि वालैहि वसल्लम, उनकी रूह अनवर और मेरे आका नबी करीम हज़रत मोहम्मद सल्लल्लाहु अलैहि वालैहि वसल्लम कि जिनकी आले पाक है, उनके लिए दिल की गहराइयों से नजराने पेश करें इंशाअल्लाह ताला, वो उन तक हदियात हमारे पहुंच जाएं इंशाअल्लाह ताला, और आले बैत रसूल सल्लल्लाहु अलैहि वसल्लम के लिए हदियात जो हैं दिल की गहराइयों से पेश करें तो वहां तक पहुंच जाएं इंशाअल्लाह ताला। दुरूद सलाम का सिलसिला भी अभी जारी सारी रखेंगे इंशाअल्लाह ताला। तो वाक्य की तरफ आते हैं, मैं उनकी कुर्बान जाऊं, वो मुझे जो कॉल भी मौसूल हुई वो यही कह रहे थे कि ये, मैंने कहा कबूल मंजूर अता फरमाए, तो वो कहते हैं कि जी बिल्कुल ये तो कबूल मंजूर करके अल्लाह ताला ने बिठा दिया। और मैं कहती हूँ कि वाकई अल्लाह करीम और अल्लाह करीम ने जो हस्तियाँ चूज़ की, ये चोज़न घराना है ना, आका नबी करीम हज़रत मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम और उनकी आले बैत का चोज़न घराना अल्लाह पाक ने चूज़ किया हुआ, तो फिर जहाँ अल्लाह ताला, वो कहते हैं कि अल्लाह से ज़्यादा भी कोई सखी कोई भी नहीं। अर्रहमान अर्रहीम का सीगा तो अल्लाह ताला ने अपने लिए रख लिया ना, कि अल का मकसद होता है ख़ास, मखसूस, मुख्तस कर लिया अपने लिए, अल्लाह अर्रहमान अर्रहीम अल करीम, मैं कुर्बान जाऊँ वो सफ़ात बारी ताला के ऊपर तो ज़िंदगी बीत जाए, तो मैं कुर्बान जाऊँ कि कहते हैं हक अदा नहीं हुआ। तो फिर ये जो चूज़ की हस्तियाँ, ये जब एक दफ़ा खलूस नियत से उनके साथ जुड़ जाए ना, वल्लाहु बहुदा, वो अपने साथ और बस दुआएं हैं कि नियत खालस रहे और हम गुनाहों से बचे रहें इंशाअल्लाह ताला। बहुत प्यार से रखते हैं, बेशक समेटते हैं, निभाते हैं, अल्हम्दुलिल्लाह रब्बिल आलमीन इंशाअल्लाह ताला। माई ज़ईफ हज़रत नूह अलैहिस्सलाम के, नूह भी कहते हैं, नूह अलैहिस्सलाम के पास गई और कहा कि ए नूह अलैहिस्सलाम आप क्या कर रहे हो? कहा कश्ती तैयार कर रहा हूँ माई। तो कहती है कि जब आप कश्ती तैयार कर लो ना, तो आपका सफ़र रवानगी हो तो मुझे भी साथ ले लेना। तो उन्होंने फरमाया जी माई ठीक है, तुम आप घर जाओ, मैं आपको ज़रूर इतला दे दूंगा, आप भी आ जाना, कश्ती में सवार हो जाना। वो गाहे बगाहे, आपको पता एक टाइम लगा था कश्ती तैयार होते हुए, तो वो गाहे बगाहे अम्मा जी आती तो पूछती, तो वो कश्ती तैयार नहीं होती थी, तो फिर वो तसल्ली देते हज़रत नूह अलैहिस्सलाम, तो वो वापस चली जाती, तो तैयार अम्मा जी होगी तो बता देंगे, आप तसल्ली से बैठो। मैं कुर्बान जाऊँ अल्लाह की शान पर, तो करते करते जब वो हज़रत नूह अलैहिस्सलाम का आपको पता है वाकया, जो फिर कश्ती में हर जोड़े को सवार करने का हुक्म दिया गया, तो वो बस इसमें अल्लाह ताला की मसलहत थी कि उनके जहन से उस माँ जी अम्मा जी का जो ख्याल है वो निकल गया, तो सब काफिला जो है वो कश्ती रवान दवा हो गई कुदरत खुदा की।
اس بستی میں وہ ماں جی بھی تھی، تو ان کو لے جانا بھول گئے حضرت اللہ تعالیٰ کی اس میں مصلحت، تو بھول گئے، تو پھر وہ کشتی لگ گئی پار کنارے، ساری زندگی کا سفر رواں دواں۔ تو ایک دفعہ جب کشتی کا سارا معاملہ حل ہو گیا، سارے معاملات طے پا گئے، حضرت نوح علیہ السلام نے ایک ارادہ فرمایا کہ میں اسی بستی میں دوبارہ جاؤں، دیکھوں تو وہاں کا کیا حال ہے۔ تو ویران وہ بستی، لیکن اس بستی میں ایک جھونپڑی نظر آئی، انہوں نے کہا کہ اللہ کی شان کے دیکھو تو یہاں پہ تو کوئی، اللہ تعالیٰ کمی بیشی معاف فرمائے بیان کرنے میں، کہ یہاں پہ تو کچھ بھی نظر نہیں آ رہا، تو یہ جھونپڑی کیسی ہے، یہاں کون زی روح ہوگا۔ تو وہ ادھر کو ان کے قدم مبارک جو ہیں وہ چل پڑے، تو جا کے دیکھا، اندر گئے تو وہی ماں جی، تو وہ ماں جی کہتی ہیں اے اللہ کے نبی آپ آ گئے ہو مجھے لینے۔ اللہ غنی، اللہ اکبر، شان میرے رب کریم کی، قربان جاؤں اپنے رب کی شان۔ تو وہ بوڑھی مائی کہتی ہیں اللہ کے نبی آپ مجھے لینے آ گئے۔ انہوں نے کہا او بندی خدا کی، میں تو غیب سے آواز آ گئی حضرت نوح علیہ السلام کے، سیدنا حضرت نوح علیہ السلام کے لیے، کہ اے اللہ کے نبی، جب نبی وعدہ کر لیتے ہیں تو پاسداری کس کے پاس ہوتی ہے؟ اللہ کے پاس۔ تم تو بھول گئے لیکن اللہ کو تو یاد تھا، میں قربان جاؤں۔ یہ غیب سے ندا آئی، اس مائی کی حفاظت کا ذمہ تم نے لیا تھا، تم نے کہا تھا میں لے کے جاؤں گا ساتھ، لیکن تم کسی وجہ سے بھول گئے۔ تو اللہ تعالیٰ کو تو نبیوں کا وعدہ یاد ہوتا ہے، تو اللہ تعالیٰ کو تو یاد ہوتا ہے نا۔ تو پھر آج اللہ تعالیٰ سے یہی تو کہنا ہے، اللہ کریم یہ جو اتنی چاہت دی ہے نا، انمول کر دے یہ چاہت، یہ محبت۔ اللہ کریم تو تو جانتا ہے سب کچھ، پہچانتا ہے، اور ان سے جو عقیدت میں، محبت میں آگے بڑھ جاتے، قدردان تو میرا رب ہے، کسی کی بھی میں بخدا بھی کہوں گی، اور پلیز کسی کی محبت کے پیمانے کو نہ جانچا کرے، رب کے ہاں وہ کتنا قبولیت کا درجہ رکھتا ہے اللہ تعالیٰ بہتر جانتا ہے۔ اپنی عقیدتوں میں، محبتوں میں جو آگے بڑھتے ہیں آل بیت رسول صلی اللہ علیہ وآلہ وسلم سے، تو وہ پاسداری کس کے پاس ہو جاتی ہے، کس کے پاس ہو جاتے ہیں؟ وہ جو نبھاتے ہیں، جن کو، جن تک ہمارے دل کی، روح کی آواز پہنچتی ہے، تو پھر اللہ تعالیٰ پاسداری رکھتا ہے۔ یہی اللہ تعالیٰ سے دعا ہے آج کے اس خوبصورت سے پروگرام میں، یا رب کریم میں تو خود اپنے آپ کو اتنی تہی دامہ محسوس کر رہی ہوں، لیکن اللہ کریم تیری رحمت تو بہت بڑی ہے نا، اپنی رحمت سے مالا مال کر کے اللہ کریم اپنے نبی حضرت محمد صلی اللہ علیہ وآلہ وسلم کی محبت اور آل بیت رسول صلی اللہ علیہ وسلم کی شدید محبت ہم میں ڈال دے۔ وہ کیا کہتا ہے، وہ علامہ اقبال کا شعر، تیری وہ کیا ہے، انتہا چاہتا ہوں، کسی نے وہ ابھی سن بھی رہے ہوں گے ہمارے کالر، کہ تیرے عشق کی انتہا چاہتا ہوں، میری سادگی دیکھ میں کیا چاہتا ہوں۔ تو یہ ہے کہ یہ ہم جیسے سادہ لوگ جو ہیں، امید لگا کے، آس لگا کے بیٹھے ہیں تاکہ انمول ہو جائیں یہ گھڑیاں، اور ہماری زندگیوں سے وابستہ ایک ایک غم، فکر، پریشانیاں اللہ کریم ختم کر دے، خوشیوں کے راج ڈھیرے لگا دے۔ اللہ پاک محبت حسنین کریمین سے ہمار آل بیت رسول صلی اللہ علیہ وسلم پاک بی بی سیدہ طیبہ طاہرہ زاہدہ، کیا کیا ان کے خوبصورت القاب جو اللہ تعالیٰ نے پردے میں رکھے ہیں، بی بی سیدہ صالحہ فاطمہ تو زہرا سلام اللہ علیہا کی چادر تطہیر کے واسطے اور صدقے، اللہ کریم ہمیں اپنی رحمتوں سے، فضل سے، اور
کرم سے مالا مال کر دے مولا, یہ گھڑیاں ضائع نہ جائیں, اللہ انہیں ہم سے قبول کر لے. بڑی یا اللہ پاک چاہتوں سے, محبتوں سے, میں خود بھی بڑی امیدوں سے, بڑے اہتمام کے ساتھ آج جب آ رہی ہوں. تو کیا ہوا لوگ مجھے, ارے تم لوگ مجھے شیعہ, ارے دیکھیں پھر مجھے الاؤڈ نہیں ہوتا یہ الفاظ بولنے, الاؤڈ نہیں ہوتا. آپ جو سمجھتے سمجھیں, مجھے آپ پہ چھوڑا ہے, لیکن معاملات تو اللہ کے حوالے کیے ہیں. جی الاؤڈ ہی نہیں ہے کچھ بھی بولنا, بس اتنا ہے کہ میرا رب کریم ہر ایک کی محبت کو دیکھتا سمجھتا اور قدر کرتا ہے. بس الحمدللہ رب العالمین. محبتوں کے, چاہتوں کے اور عقیدتوں کے نذرانے جو ہے, آئیے اس نعت رسول مقبول صلی اللہ علیہ وآلہ وسلم کی صورت میں پروتے ہیں, اور پھر نذرانہ ہدیہ جو ہے آقا کریم حضرت محمد صلی اللہ علیہ وآلہ وسلم, آل بیت رسول صلی اللہ علیہ وآلہ وسلم کی مقدس ہستیوں کے حضور انشاءاللہ تعالیٰ پیش کر رہے ہیں. جی ہو رہے ہیں ہمارے نذرانے پیش اللہ تعالیٰ کی خوشنودی کے ساتھ ساتھ انشاءاللہ تعالیٰ. تو یہ نذرانے تو آئیے دامن بھر لیں, جھولیاں بھر لیں کہ رحمت کا دریا جو ہے آج ٹھاٹھے مار رہا ہے. سمندر جوش جو ہے اس کا, سمندر کا, رب کی رحمت کا جو سمندر ہے وہ جوش مار رہا ہے, ٹھاٹھے مار رہا ہے رب کی رحمت کا سمندر. آئیے اگر چند بوندیں بھی مل گئیں, یقین کریں دنیا اور آخرت میں ہمارا بیڑا پار ہو جائے گا انشاءاللہ تعالی. آئیے خوبصورت نعت رسول مقبول صلی اللہ علیہ وآلہ وسلم سننے کی سعادت حاصل کرتے ہیں.

0: ما شاء الله ما شاء الله، سبحان الله سبحان الله، جزاك الله خیر، الحمد للہ. جی معزز سامعین اکرام، براڈفورڈ ایشین ریڈیو 14:13 AM پر محرم الحرام کا خصوصی پروگرام جاری و ساری الحمد للہ. ہماری ویب سائٹ براڈفورڈ ایشین ریڈیو .co.uk اور اسٹوڈیو ٹیلی فون نمبر 01274306677. جی گھڑی ہمیں بتا رہی ہے کہ جی بریک کا بھی ٹائم ہے، اور بریک پر جانے سے پہلے بس یہی ایک مختصر سی بات پھر کہوں گی کہ اللہ پاک کے فضل و کرم سے ہم سب یہاں پہ امت مسلمہ کی حیثیت سے پروگرام میں بھی جاری و ساری رکھے ہوئے ہوں الحمدللہ، اور آپ سب بھی سماعت فرما رہے ہیں. تو بس یہی ہے ہماری دل کی پاکیزگی، دماغ کی روشنی اور روح کی تراوت اور تازگی. انشاءاللہ تعالی یہ خوبصورت انٹینشنز کہ ہمارا مقصد جو ہے ایک ہو کے ہم سب ایک امت واحد امت مسلمہ، انشاءاللہ تعالی یہ خوبصورت سا پروگرام جو ہے اللہ پاک کی خوشنودی کے لیے آقا نبی کریم تاجدار کائنات، وجہ تخلیق کائنات حضرت محمد صلی اللہ علیہ وآلہ وسلم اور آل بیت رسول، آپ نبی کریم حضرت محمد صلی اللہ علیہ وآلہ وسلم کی آل پاک کے لیے، ان طیبین طاہرین مطہرین کے لیے دل کی گہرائیوں سے امت مسلمہ کی حیثیت سے ہم یہ پروگرام جو ہے وہ کر بھی رہے ہیں، سن رہے ہیں، سنا رہے ہیں، اہتمام کر رہے ہیں درود و سلام کا ان پاکیزہ ترین ہستیوں کے لیے، اور اللہ تعالیٰ سے بخشش کے طلبگار ہے ان کے صدقے اور وسیلے سے دنیا میں بھی اور آخرت میں بھی نبی کریم حضرت محمد صلی اللہ علیہ وآلہ وسلم کی شفاعت کے طلبگار ہیں انشاءاللہ.
1: You're listening to Bradford Asian Radio 1413 AM and online.
2: Listen on your PC or laptop. The best Asian music online.
3: And the winner is
4: Your business being heard on the radio.
5: Become a real winner by advertising your products and services with a memorable campaign here on Bradford Asian Radio. Radio advertising's ear-catching, affordable and effective. It's the ideal way to get your business noticed. So find out more today. For details, click on bradfordasianradio.co.uk or call 01274 306677.
6: व्हाइट एबी रोड पर धमाके पे धमाका, पेट्रोल स्टेशन के बाद अब पेशे खिदमत है बुखारी सुपर स्टोर, जिसकी सस्ती कीमतों का है हर तरफ चोर. होल सेल प्राइसेस डायरेक्ट टू द पब्लिक. आटा चावल दालें मसाला जात, रोजाना ताजा सब्जियां और फल फ्रूट, हलाल गोश्त और चूजे. फैमिली माहौल में एक ही छत तले हर शय मिले. बचिए इधर उधर की ख्वारी से, शॉपिंग कीजिए सारी बुखारी से. बुखारी सुपर स्टोर नेक्स्ट टू दुल्हन बुटीक, व्हाइट एबी रोड ब्रेडफोर्ड BD88JL. बुखारी पसंद आपकी और हमारी. बुखारी दुल्हन वो जो पिया मन भाई,
7: जेवर वो जो पाकिस्तान ज्वेलर से आए,
6: नित नए डिजाइन के सेट, चूड़ियां कंगन कांटे,
7: बालियां अंगूठियां और हार,
6: जो दुल्हन करे सिंगार,
7: आज ही मामू काके की दुकान,
6: खालिस सोने की पहचान,
7: पाकिस्तान ज्वेलर्स तशरीफ लाइए
6: और दुल्हन के चर्चे घर घर पहुंचाइए.
7: आपकी शान
6: हमारी आन,
7: क्वालिटी की पहचान.
6: पाकिस्तान ज्वेलर्स, 1 Duckworth Lane ब्रेडफोर्ड, BD95VR 01274491442.
7: पाकिस्तान ज्वेलर्स. अरे बेटी की शादी करीब आ रही है, समझ नहीं आ रही कि जेवर कहाँ से लूँ.
8: अरे भोली, तुम्हें नहीं पता कि सोफी बहन ने ऑक लेन पर सोफी ज्वेलर्स के नाम से गोल्ड जेवरात की दुकान खोल दी है.
7: सोफी ज्वेलर्स?
8: सोफी नहीं, सोफी. नित नए डिजाइन के जेवरात, जिनकी क्या है बात, इंश्योरेंस और वैल्यूएशन का भी इंतजाम. लेडीज स्टाफ,
7: सोफी ज्वेलर्स, 121 ओक लेन, BD94QU 01274056014. सोफी ज्वेलर्स.
9: Looking to start driving or building a strong career? With Safeway Rider, you can learn automatic or manual driving with trusted, friendly instructors. We offer theory classes online and in-class to help you pass first time. Need your taxi badge for West, North or South Yorkshire? We will guide you step by step. Want more? Train as a driving instructor with our audit-approved trainers, or get your truck, bus or forklift license and grow your future. Safeway Rider. Call today at 01274-201-679 or visit safewayrider.co.uk. Safeway Rider, helping you secure your future. फर्नीचर।
7: सुनिए, जैसा भाभी ने कारपेट डलवाया है हम भी बिल्कुल वैसा ही डलवाएंगे।
6: तुम्हें पता है भाभी ने वो भी कारपेट्स के स्पेशल ऑफर्स का फायदा उठाया है, जहां कारपेट्स फ्रॉम ओनली 299 पर स्क्वायर यार्ड, दीवान बेड्स फ्रॉम ओनली 99 पाउंड्स।
7: खूबसूरत कारपेट्स, लेमिनेट लाइनो और वो भी फ्री मेजरिंग, फ्री कोटिंग और फ्री डिलीवरी के साथ। बॉबीज कारपेट्स, लिस्टेड डाइट, ट्रैफिक लाइट्स, ओल्ड मिस्टर वैल्यू बिल्डिंग, BD3ADN। बॉबी आइए, भाभी लाइए और दीदा जेब कारपेट से घर सजाइए। नंबर मिलाइए 07414260078।